0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आइपुगेको छ। तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ र आफ्नो तोकिएको समयमा आइपुगेको छ भनौँ। र कार्यक्रमको थालनीमा एउटा मिठो सुमधुर गीत सुनिहाल्नुभयो तपाईँहरू सबैले। अब हामी कार्यक्रमतिर लाग्छौँ, कुराकानीतर्फ लाग्छौँ र प्रतीक्षा त यसै समय आजको दिनमा आउने गर्दछ। आजको नारी र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने गर्दछ र उहाँहरूसँग हामी कुराकानी गर्छौँ। उहाँहरूले गर्नुभएका कामहरूलाई हामीले नजिकबाट हेर्ने कोसिस गर्छौँ। र आजको नारीमा श्रोताहरू आज हामीसँग सजना राई हुनुहुन्छ, उहाँ गाईघाटबाट हुनुहुन्छ, फोन मार्फत सम्पर्कमा आइसक्नु भएको छ र उहाँसँगको कुराकानी रहनेछ आज एक घन्टासम्म गीत सङ्गीतको साथमा भनौँ होइन। र सजना राई हुनुहुन्छ, उहाँ सजना होम मेड फुडको उहाँ प्रोप्राइटर हुनुहुन्छ र आज हामी उहाँलाई स्वागत गरौँ, उहाँसँग कुराकानी गरौँ। आउनुहोस् अब हामी अवेर नगरौँ, हाम्रो सजना रायजीलाई स्वागत गरिहालौँ। हेलो, नमस्ते सजनाजी।
1: नमस्ते म्याम र सम्पूर्ण सबै दर्शकहरूलाई नमस्ते भन्न चाहे सबैभन्दा सुरुमा।
0: अनि यहाँलाई हामी सबैको तर्फबाट भनौँ, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट स्वागत पनि गर्न चाहन्छौँ।
1: धन्यवाद हजुर, हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद। हजुरहरूले पनि अब केही भन्ने मौका दिनुभयो, त्यसको लागि धेरै आभारी छ।
0: हजुर सजनाजी, तपाईँको सजनाज होम मेड फुडको बारेमा हामी कुराकानी गरौँ। सबैभन्दा पहिला चाहिँ आज अब तपाईँ गाईघाटबाट हुनुहुन्छ है?
1: हजुर म्याम, म गाईघाट उदयपुरबाट हो।
0: हजुर गाईघाट उदयपुरबाट हुनुहुन्छ उहाँ र गाईघाट उदयपुरको के छ आजको हालखबर, आजको मौसम के छ? आज तपाईँ र म रेकर्ड गर्दै गर्दाखेरिको भनौँ, मौसम कस्तो छ, हालखबर त्यहाँको कस्तो छ, त्यो चाहिँ सुनाऊ न पहिला।
1: आजको मौसम भन्नु पर्दाखेरि म्याम एकदमै राम्रो छ। हाम्रोतिर चाहिँ प्रायः अब गर्मी तराई एरिया हो, एकदमै गर्मी एरिया हुन्छ, गर्मी हुन्छ गर्मी सिजनमा। तर आजको मौसम चाहिँ एकदमै बेसी राम्रो चिसो छ भनौँ न, पानी परेको हुनाले चिसो राम्रो मौसम छ।
0: हजुर हजुर, पानी परेपछि अलिकति त शीतलता छाइहाल्छ होइन। र अनि अब तपाईँ गाईघाटमा तपाईँको आफ्नै बिजनेस छ सजना होम मेड फुड, कहिले सुरुवात गर्नुभएको यो?
1: मैले चाहिँ सुरुवात गरेको पनि धेरै भएको छैन हजुरको, मेरो चाहिँ कति महिना भयो, 8 महिना भयो म्याम, भर्खरैदेखिको स्टार्ट हो मेरो चाहिँ।
0: 8 महिना मात्रै भयो भनेपछि तपाईँको टिकटकमा चाहिँ तपाईँको नम्बर देखेर, तपाईँको भिडियोहरू हेरेर भनौँ, त्यहाँबाट नम्बर लिएर चाहिँ तपाईँलाई कल गरेको हो होइन। भनेपछि अब 8 महिना मात्रै भएपछि अहिले त सोसियल मिडियामा, यो सोसियल मिडियाले गर्दा भनौँ, टिकटकले गर्दा भनौँ, इन्स्टाग्रामले गर्दा भनौँ, फेसबुकले गर्दा भनौँ होइन, यी कुराहरूले त बिजिनेस त धेरै राम्रो चल्छ नि त अहिले त होइन?
1: हजुर म्याम, अब यो सोसियल मिडिया प्लेटफर्मले चाहिँ हामीलाई एकदमै राम्रो बिग अपर्च्युनिटिजहरू दिन्छ। अब त्यही हो, अब अनलाइनबाट धेरै ठाउँको कस्टमरहरूसँग कनेक्ट हुन पाइन्छ, एकदमै राम्रो अपर्च्युनिटिजहरू छ अनलाइन मिडियामा।
0: हजुर धेरै अब फलोवर्सहरू भएपछि धेरै चिनाजाना पनि हुन्छ होइन?
1: हजुर हजुर।
0: कति चाहिँ छ तपाईँको फलोवर्स अहिले 8 महिनामा?
1: मेरो त 8 महिनामा अन्तरालमा मेरो चाहिँ 13,000 फलोवर्स भएको हो, त्यति धेरै त होइन, त्यही पनि भर्खरै अब मेरो चाहिँ स्टार्टिङ फेजमा चाहिँ नराम्रो चाहिँ भन्नु मिल्दैन, अब हुँदैछ, फलोवर्सहरू आउँदै हुनुहुन्छ।
0: हजुर हजुर, बिजनेस चाहिँ कस्तो छ त, बिजनेस अनलाइन बिजनेस कस्तो छ अहिले?
1: अनलाइन बिजनेस चाहिँ अब सुरु गर्दाखेरि अब मैले सानो बजेटबाट स्टार्ट गरेको हो, होमबाट घरबाट बिजनेस स्टार्ट गरेको मैले चाहिँ, भनौँ न अब होम मेड फुड आइटम भन्ने बित्तिकै घरबाटै हामीले प्रिपेयर गरेर एकदमै फ्रेस फ्रेस पठाउने त्यस्तो खालको हाम्रो बिजनेस हो। र यो बिजनेस चाहिँ अब पहिले चाहिँ मैले यति धेरै अब मतलब सोचेको भन्दा धेरै नै राम्रो भयो, अनि हामीले अब सुरुमा त हामीले फ्यामिली मेम्बर्स मिलेर गरेको र अहिले चाहिँ मेरो अब राम्रो भएर चाहिँ हामीले चाहिँ स्टाफ पनि 5 जना महिलाहरूलाई चाहिँ रोजगारी दिइरहेको छौँ म्याम।
0: अरे स्टाफहरू पनि राखिसक्नु भएको रहेछ होइन, महिलाहरूलाई नै चाहिँ अब हुन त प्रायः सबैले महिलाहरूलाई नै प्रायोरिटी दिन्छौँ हामी होइन, तपाईँले चाहिँ कुन सोचले चाहिँ महिलाहरूलाई नै राख्नुभयो त?
1: महिलाहरूलाई राख्नुको कारण चाहिँ अब त्यही त हो, अब घरमा अब बसेर होइन, अब हाउस वाइफ त अब नर्मली अब सबैजना अब बसि नै रहेको हुन्छ नि त नर्मली, अब हामीले चाहिँ हाम्रो सोचाइअनुसार चाहिँ के हो भने अब महिलालाई पनि अपर्च्युनिटिजहरू दिनु सक्नुपर्छ होइन, दिनु सक्यौँ भने चाहिँ हामीले उहाँहरूले पनि केही गर्नुहुन्छ लाइफमा, र हामी पनि अब त्यही फिल्डमा गरेको हुनाले काम, जस्तै कि हाम्रो काम भनेको कुकिङहरू हो नि त, अनि कुकिङ भनेको महिलाले नि अलिकति राम्रो तरिकाले गर्नुहुन्छ, अब उहाँहरूले भनेको अब त्यही तरिकाको आउँछ भनेर, त हाम्रो फिल्डलाई सुइटेबल हुन्छ भनेर हामीले चाहिँ उहाँहरूलाई पनि अपर्च्युनिटी पनि हुन्छ र हामीलाई पनि अब त्यही अनुसारले काममा सपोर्ट मिल्छ भनेर हामीले चाहिँ महिलाहरूलाई चुज गरेको हो म्याम। हाम्रोमा चाहिँ प्रायः महिलाहरू छ, जेन्ट्सहरू चाहिँ हुनुहुन्न।
0: अनि सजना बहिनी, अब यो सजना होममेड फुड सुरुवातमा कसरी चाहिँ गर्नुभयो भन्नाले, कुनै कुराबाट इन्सपायर हुनुभयो कि केही स्टोरी छ कि सुरुवात कसरी भयो?
1: अब हुन त सबैजनाको आफ्नो स्टोरी हुन्छ लाइफमा, अब मेरो पनि अलग भिन्दै स्टोरी छ हजुरहरूलाई म त्यो अब सुनाउन चाहेँ। तपाईँहरूलाई म यो कुरा के खुलाउन चाहन्छु भने, म चाहिँ एउटा क्यान्सर फाइटर मान्छे हो, क्यान्सरबाट जितेर इन्सपायर भएर मैले चाहिँ हेल्दी फुड आइटमहरू सेल गर्ने मेरो आफै मोटिभ आएको क्या, आफै मनमा सोच आयो, किनभने अब बाहिरको जङ्क फुडहरू भन्दा हामीले घरमै बनाएको हेल्दी फुड्सहरू र हाम्रो आइटममा इन्क्लुडहरू के छ भने, ड्राई नट्स, काजु बदमको लड्डु, जुन चाहिँ चिनीहरू, केमिकलहरू, प्रिजर्भेटिभ्सहरू केही प्रयोग नगरिकन बनाएको हाम्रो यो लड्डुहरू भयो, अनि इनर्जी बुस्टर, मल्टिग्रेन सासुहरू छ, अनि सबै होममेड आइटमहरू छ, जुन चाहिँ हेल्दी हेल्दी, जुन चाहिँ बिरामी मान्छेले पनि खानु मिल्ने, र त्यस्तो खाँदा बालबच्चाहरूले पनि खाँदाखेरि त्यस्तो प्रकारको पछि गएर चाहिँ साइड इफेक्ट केही नहुने, एकदमै हेल्दी र अर्ग्यानिक तरिकाको फुडहरू बनाउने चाहिँ मेरो मोटिभ पनि थियो, र अब त्यही त भनौँ अब लकले पनि साथ दियो र त्यही अनुसारले हामीले मेहनत पनि गर्दै गयौँ। अनि अब 2022 चाहिँ मलाई चाहिँ अब त्यही त हो, क्यान्सर जस्तो प्राणघातक रोग देखा परेको थियो, अनि मैले चाहिँ अनि त्यो रोगसँग लडेँ र जित्न पनि सफल भएँ, अनि त्यस पछाडि चाहिँ अब त्यही त हो, अब रोग लाग्नुको कारण चाहिँ मेरो चाहिँ अब त्यही हो, अनहेल्दी लाइफस्टाइलकै रिजनहरू भन्नुभएको थियो डक्टरले, किनभने हाम्रो फ्यामिलीमा हिस्ट्री छैन क्यान्सरको,
0: हजुर,
1: अनि त्यही भएर चाहिँ मलाई चाहिँ त्यतिखेरै मनमा आउँथ्यो कि, किनभने पहिले म धेरै अब जस्तो अनहेल्दी फुडहरू कन्ज्युम गर्थे, र यति सानो उमेरमा 21 चाहिँ मलाई चाहिँ क्यान्सर देखा परेको थियो, कोलोरेक्टल क्यान्सर,
0: हजुर,
1: अनि त्यतिखेर चाहिँ अब त्यो सिचुएसनमा चाहिँ अब त्यति सानो उमेरमा अब यत्रो ठुलो रोग लाग्दाखेरि चाहिँ अब डक्टरले पनि अब त्यही भन्नुभयो, खानपिनमा अब तपाईँहरूले अब अनहेल्दी फुडको कन्जम्सन धेरै भएर चाहिँ तपाईँहरूको यति छिटो उमेरमा चाहिँ रोग देखा पऱ्यो भन्ने शङ्का गर्नुभयो, अब किनभने हाम्रोमा फ्यामिली हिस्ट्री छैन, त्यही भएर जस्तो शङ्का गरे पछाडि चाहिँ अब मैले अब त्यही हो, त्यो फेज चाहिँ मेरो लागि एकदमै डिफिकल्ट थियो, एकदमै गाह्रो थियो, अनि मैले अब त्यही त हो आफ्नो समस्यासँग लड्नै पर्ने, त्योसँग लडेर जितेर म त्यस पछाडि पनि मेरो सोच चाहिँ यो यस्तो हो, सोच चाहिँ मेरो यही गर्छु भन्ने पनि थिएन, तर अब मैले चाहिँ आफै हेल्दी फुडहरू पनि खान्थेँ अनलाइनमा होइन, आफै बनाएर खान्थेँ, तर मान्छेहरूले चाहिँ हाम्रो मेरो भ्युवर्सहरूले जो चाहिँ मबाट इन्सपायर हुनुभयो, उहाँहरूले चाहिँ मलाई भनौँ न एउटा कन्फिडेन्ट दिनुभयो, एउटा सहारा दिनुभयो, जस्तै कि भनौँ न उहाँहरूले चाहिँ मलाई ऊ भन्नुभयो, जस्तै कि उहाँहरूले चाहिँ मलाई के भन्नुभयो भने, तपाईँले चाहिँ अब यस्तो राम्रो राम्रो हेल्दी फुडहरू पनि बनाउनु हुँदो रहेछ, हजुरले चाहिँ यसरी गर्नुहोस् भनेर अलिकति थोरै थोरै मैले काहीँ न काहीँ अलिअलि जो उहाँहरूबाट हिन्ट पाएँ कि, अब उहाँहरूले तपाईँले यस्तो राम्रो फुडहरू पनि अब भन्दै हुनुहुन्छ, रेसिपीहरू सेयर गर्दै हुन्छ, यो यो खाइरहेको छु, तपाईँको डेली लाइफस्टाइलहरू देखाइरहनु भएको छ, उहाँहरूले चाहिँ प्रेरित भएर चाहिँ जे होस् अब त्यहाँबाट चाहिँ मेरो बिजनेस स्टार्ट भएको हो, अनि मैले मेरो बिजनेस स्टार्ट गरेर अहिले चाहिँ अब जहाँ चाहिँ मेरोमा चाहिँ सबै हेल्दी फुड्सहरू मात्रै इन्क्लुड छ, त्यस्तो नराम्रो कुराहरू जस्तै कि अब जङ्क फुडहरू हाम्रोमा केही अभाइलेबल छैन, हामीले भनेको अर्ग्यानिक घरमै बनाएको फुडहरू जुन चाहिँ हजुरहरूको अर्डर पछाडि हामीले बनाएर पठाउने हो, त्यस्तै हो म्याम मेरो चाहिँ स्टोरी, चाहिँ त्यस्तै छ मेरो चाहिँ।
0: हजुर हजुर, भनेपछि तपाईँको यो पाटो त मैले कल्पना पनि गरेको थिइनँ सजना बहिनी, तपाईँको भिडियोहरू हेर्दाखेरि अब देखिँदैन पनि त्यस्तो होइन, हेल्दी देखिन्छ, हँसिलो देखिन्छ, र जे होस् तपाईँ एउटा क्यान्सर सर्भाइभर हुनुहुँदो रहेछ होइन, त्यसरी नै तपाईँको जुन चाहिँ भोगाई थियो होइन, जङ्क फुडहरू खानु हुँदैन, मैले त खाएँ सानोमा पछाडिदेखि खाएर यस्तो भयो भन्ने डक्टरले पनि जुन तपाईँलाई भन्नुभयो त्यो चाहिँ एउटा मेन कारण चाहिँ बनेछ भनेपछि होइन, तपाईँको यो सजनास होममेड फुडको पछाडि।
1: हजुर हजुर म्याम, अब त्यो डक्टरको त्यो पोइन्टले चाहिँ मलाई दिमागमा पुरै ट्रिगर गर्यो कि, भनौँ न अब त्यो जङ्क फुडले नि यस्तो गर्ने रहेछ भने त, अब अहिलेको जमानामा जङ्क फुड त सबैजनाले खाइ नै रहेको हुन्छन् प्राय, हुन त त्यस्तो गर्छ भने सबैलाई त्यस्तो हुन्छ भन्ने पनि हुँदैन। त्यही पनि अहिलेको बजारमा अब के कसरी बनाएको हुन्छ, कति केमिकल लगाएको हुन्छ, के हुन्छ

0: कसो हुन्छ हामीलाई त्यो त अब अलिक अब नलेज पनि हुँदैन, अनि अब आफूले बनाएर प्रिपेयर गरे जस्तो अब अर्ग्यानिक हेल्दी घरकै जस्तो हेल्दी हुन्छ भन्ने हुँदैन बाहिरको खानेकुराहरू। र हाम्रो मोटिभ भनेको चाहिँ हाम्रो सजनास होममेड फुड भनेको चाहिँ हामीले हजुरहरूको लोकेसनमा चाहिँ हेल्दी र एकदमै फ्रेस र बिना केमिकल बिना प्रिजर्भेटिभ बिना यो चिनीहरू नलगाई पनि हामीले हेल्दी र मिठो खानेकुरा बनाउन सक्छौँ भन्ने हाम्रो चाहिँ मोटिभ हो म्याम।
1: हजुर, भनेपछि तपाईँलाई कोलन क्यान्सर भन्नुभयो होइन?
0: हजुर म्याम,
1: त्यो आन्द्राको क्यान्सर भनिन्छ नि त्यसलाई होइन? अनि हजुर, अब राम्रो काम गर्दै हुनुहुँदो रहेछ, क्यान्सर सर्भाइभर हुनुहुँदो रहेछ अनि सन्चो भइसक्नु भएको रहेछ, खुसी लाग्यो तपाईँ सन्चो हुनुभएको रहेछ र हामी सबै विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट तपाईँलाई यो क्यान्सरलाई जित्नु भएकोमा हामी धेरै धेरै बधाई पनि दिन चाहन्छौँ, साथसाथै आउँदो दिनहरूको लागि अल द बेस्ट पनि छँदैछ होइन। अब यो सजनास होममेड फुडमा चाहिँ के के चाहिँ पाइन्छ, के चाहिँ बनाउँछ, खाउँ खाउँ लाग्दा ल न प्लिज भनौँ न।
0: म्याम, हाम्रोमा चाहिँ सबै फुड आइटमहरू चाहिँ हजुरलाई मैले भनिहालेँ होममेड हो, जुन चाहिँ अब होममेड भन्ने बित्तिकै हाम्रो चाहिँ एकदमै हेल्दी भइ नै हाल्छ। हाम्रोमा चाहिँ कस्तो खालको आइटमहरू पाउनु सक्नुहुन्छ भने सबैजना कस्टमरहरूले जस्तै कि यो ड्राई नट्स, काजु, बदम, सिड्स, हेल्दी सिड्सहरू, पम्पकिन सिड, मेलन सिड्सहरूको यो चाहिँ लड्डु जुन चाहिँ हामीले डेस खजुरमा लगाएर बनाएर त्यसरी बनाएको हुन्छौँ। यसमा चाहिँ चिनी सक्खरहरूको केही प्रयोग नगरिकन हामीले मजाले डेस लगाएर बनाएको हुन्छौँ र एकदमै हाई क्वालिटीको र फ्रेस प्रोडक्टहरू चाहिँ हामीले प्रोभाइड गरिरहेको छौँ र त्यही अनुसारले चाहिँ हाम्रो कस्टमरहरूले एकदमै बेसी मन पराएर हाम्रो रेगुलर कस्टमर पनि धेरैजना भइसक्नु भएको छ र हाम्रो यो इनर्जी बुस्टर साथीहरू पनि बनाउँछौँ हामीले। त्यसमा चाहिँ मल्टिग्रेन्सहरू मात्रै नभएर यो ड्राई नट्स, सिड्सहरू सबै कुरा मिक्स हुन्छ। हाम्रो यो 20+ आइटम्सहरू मिक्स हुन्छ यो इनर्जी बुस्टर साथीमा र हाम्रो यो ड्राई नट्स लड्डुमा चाहिँ हाम्रो 15+ आइटम्स मिक्स हुन्छ। अनि हाम्रो यो काजु बदमहरू पनि हाम्रो फाल्टै हामी त्यो पनि सेल गरिरहेको छौँ। अनि हाम्रो अझै अब हामीले चाहिँ फ्युचरमा अझै सामानहरू थप्ने जस्तै कि आलसको छोपहरू भयो त्यस्तोहरू पनि ल्याउने भनेर हामीले इन्ट्रोड्युस गराउने भनेर हाम्रो प्लानिङ पनि छ र हाम्रो खजुरी बिस्किट्सहरू पनि बनाउँछौँ हामीले। त्यस्तै छ म्याम आइटमहरू चाहिँ हाम्रो अहिलेसम्म चाहिँ अहिलेको हालमा चाहिँ हाम्रो 10-15 आइटम्सहरू छ होला।
1: हजुर हजुर, भनेपछि ग्राहकहरू पनि धेरै बढेको रहेछ तपाईँको भनाइअनुसार होइन। जे होस्, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, तपाईँहरू यसो छुट्टी आउँदाखेरि भनौँ काठमाडौँबाट पूर्वतिर लाग्नुभयो भने उदयपुरको गाईघाटमा भनौँ तपाईँहरू यसो सजनास होममेड फुडतिर गएर चाहिँ तपाईँहरू फर्केर जाँदाखेरि लैजानु मिल्ने के छ हेल्दी फुडहरू, होममेड फुडहरू चाहिँ विशेष गरेर उहाँ क्यान्सर सर्भाइभर भएकोले गर्दा ती सबै कुराहरू लाई चाहिँ ध्यानमा राखेर बनाउनु भएको खानेकुराहरू छ, ती खानेकुराहरू तपाईँहरूलाई लैजान पनि सक्नुहुन्छ। अहिले उहाँको ग्राहकहरू धेरै बढेको रहेछ उहाँको भनेअनुसार।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk। BFBS गोर्खा रेडियो,
1: गोर्खा रेडियो। र सजना बहिनी, अनि कहाँ कहाँ छ तपाईँको ग्राहकहरू, नेपालभरि छ कि नेपालदेखि बाहिर पनि छ कि?
0: ग्राहकहरू चाहिँ नर्मली चाहिँ हाम्रो म्याक्सिमम चाहिँ हाम्रो काठमाडौँ भ्यालीबाट हुनुहुन्छ, अनि त्यस पछाडि हाम्रो बाहिरबाट पनि आफ्नो फ्यामिली फ्रेन्डको लागि चाहिँ बाहिरैबाट अर्डर गरिदिनु भएको छ धेरैजनाले, धेरैजना ग्राहकहरूले बाहिरैबाट पनि अमेरिका, अस्ट्रेलिया, क्यानाडा लगायत अरू ठाउँ, कोरियाहरूबाट, त्यस्तो ठाउँहरूबाट पनि अर्डर गरिदिनु भएको छ। त्यो चाहिँ कसरी हुन्छ भने उहाँहरूले हामीलाई हाम्रो त्यही त हो टिकटकको नम्बर, हामीले दिएको वाट्सएप नम्बरको थ्रु चाहिँ उहाँहरूले हामीलाई कन्ट्याक्ट गर्नुहुन्छ वाट्सएपमा, अनि त्यहाँबाट अर्डर गरिदिनुहुन्छ आफ्नो फ्यामिली फ्रेन्ड्सको लागि। अनि त्यसरी चाहिँ हाम्रो चाहिँ अब कस्टमरहरू चाहिँ दिन प्रतिदिन हाम्रो

0: सामान मन पराइदिनु भएर र फेरि पनि रिपिट गरेर हाम्रो रेगुलर कस्टमर हुनुभएको छ।
1: ए हजुर हजुर, भनेपछि त 8 महिनाको अवधिमा भनौँ धेरै राम्रो चाहिँ भएको रहेछ भनौँ तपाईँको बिजिनेस, होइन न पनि किन नहोस्, होममेड फुड, हेल्दी फुड, होइन आफैले पनि भोगेर भनौँ त्यो एक्सपिरियन्सलाई, बटुलेर भनौँ त्यसलाई, त्यो एक्सपिरियन्सलाई हेरेर भनौँ, होइन अरूलाई यस्तो नहोस् भन्ने हिसाबले जो बनाउनु भएको छ धेरै राम्रो गर्नुभएको छ। अनि क्यान्सर पीडितहरू त अहिले धेरै सुनिन्छ नि, होइन सजना बहिनी?
0: हजुर हजुर, क्यान्सर अब अहिलेको जमानामा अब मैले भनिहालेँ, मलाई पनि त्यो सानो उमेर 21 वर्षको उमेर भनेको अब एकदमै यङ एज हो नि त। अब म मात्रै नभएर अब म त्यहाँनिर अब हस्पिटलमा हुँदाखेरि म भन्दा पनि सानो सानो उमेरको पनि धेरै के धेरै अहिले क्यान्सर त प्राय धेरैजनालाई लाग्न थालिसकेको रहेछ। मैले त हस्पिटलमा गएर थाहा पाएँ कि, किनभने म मात्रै होइन कि पुरै हस्पिटलको बेडै पुरै भरिएको थियो कि, अनि त्यही भएर चाहिँ यो अब धेरै जस्तो चाहिँ अब त्यही त हो। अब डक्टरले मेरो केसमा चाहिँ त्यही भन्नुभयो, खानपिनमा चाहिँ मिलेन तपाईँको, अब सानैदेखिको तपाईँको मेरो रुटिन पनि चेक गर्नुभयो, तपाईँले के गर्नुहुन्छ त लाइफस्टाइलमा तपाईँ कस्तो छ त भन्दाखेरि, अब मैले त्यही हो अब सानोमा त हामीले अब त्यही जङ्क फुडहरू पनि धेरै कन्ज्युम गर्ने होइन, अब त्यस्तै मैले त्यो रुटिनहरू भन्दाखेरि चाहिँ अब तपाईँको त्यही कारण चाहिँ हुनसक्छ भनेर भन्नुभयो डक्टरले, किनभने अब अरू त हाम्रो हिस्ट्री पनि छैन अनि यति सानो उमेरमा अब क्यान्सरै हो भनेर अब जचाउनु गएको पनि होइन खासमा, अब बिरामी भएर नर्मल होला भनेर अब कसैले पनि सोचिँदैन यत्रो ठुलो रोग आफूलाई लागेको छ होला भनेर, अनि नर्मलै होला भनेर चेकअपहरू गराउनु जाँदाखेरि डक्टरले सस्पेक्ट गर्नुभयो, अनि त्यही बायोप्सीको थ्रु थपाएको हो, अनि डक्टरले अब फ्यामिली हिस्ट्री छ भनेर सोद्धाखेरि केही पनि छैन भन्दाखेरि चाहिँ डक्टर पनि सक्ट हुनुहुन्थ्यो, किनभने यस्तो केसहरू भनेको प्रायः फ्यामिली हिस्ट्री कि त अब त्यस्तै हुनुपर्छ भनेर चाहिँ शङ्का गर्नुभएको थियो। तर त्यस्तो नभए पछाडि चाहिँ अब जङ्क फुड मेन चाहिँ अब अनहेल्दी लाइफस्टाइलले पनि हुनसक्छ है क्यान्सर भनेर भन्नुभए पछाडि चाहिँ त्यतिखेरै मेरो माइन्ड चाहिँ भनौँ न सतर्क भइसक्यो, र त्यो दिनदेखि चाहिँ मैले चाहिँ बाहिरको जङ्क फुडहरू, बाहिरको कुनै पनि जस्तै कि अब जुसहरू कुनै पनि केही पनि मैले कन्ज्युम गरेको छैन, खानु छोडिदिएको मैले चाहिँ, खाएको छैन अहिलेसम्म चाहिँ मैले, र त्यही अनुसार चाहिँ मेरो चाहिँ हेल्थ एकदमै बेसी राम्रो भएको छ, र मेरो चाहिँ फलोअपमा मैले अब अहिले चाहिँ 1-1 वर्षको भइरहेको छ, 3 वर्ष क्रस भइसक्यो मेरो चाहिँ, अनि त्यही अनुसारले चाहिँ मलाई एकदमै राम्रो हुँदै गयो। र कोलोरेक्टल क्यान्सरको चाहिँ अब के हुन्छ भने डक्टरले अब अपरेसन त अनिवार्य हुन्छ भन्नुभएको थियो, तर मेरो चाहिँ मैले भने नि हजुरहरूलाई हेल्दी फुड मेन चाहिँ मैले कसरी थपाएँ भने, म कसरी प्रेरित भएँ हेल्दी फुडको लागि भने, डक्टरले भन्नुभएको थियो अब मेरो अपरेसन हुनैपर्छ, अपरेसन गर्नुपर्छ, रेडियो केमोथेरापी सबै मैले गरेको हो, 24 दिनको रेडियो, 12 साइकल केमो गरेको, अनि त्यस पछाडि मेरो चाहिँ सर्जरी थियो, र सर्जरीको बेलामा चाहिँ मेरो चाहिँ मैले भनिहालेँ, त्यस पछाडि चाहिँ मैले एकदमै हेल्दी मात्रै खान्थेँ, यस्तो रोग देखा परे पछाडि चाहिँ फ्रुट्सहरू भयो, हेल्दी कुराहरू भयो, ड्राई नट्सहरू भयो, काजु बदमहरू भयो, र घरमा पनि एकदमै हेल्दी मात्रै भेजिटेबल्सहरू बेसी त्यस्तोहरू खाएँ, र डक्टरले भन्नुभएको थियो अपरेसन हुन्छ भनेर, तर मेरो चाहिँ अब यो केमो र रेडिएसन पछाडि पुरै क्लिन देखे पछाडि चाहिँ डक्टरले भन्नुभयो अपरेसन गर्नु पर्दैन, किनभने तपाईँको चाहिँ यो चाहिँ धेरै कम मान्छेमा चाहिँ यस्तो रियरली देखा पर्छ, र तपाईँको चाहिँ एकदमै क्लियर देखियो, र तपाईँलाई चाहिँ अब त्यही हो फलोअपमा राख्छौँ हामी भनेर राख्नुभयो, र अहिलेसम्म चाहिँ अब 3 वर्ष क्रस भइसक्यो, र अहिले चाहिँ 1 इयरको फलोअपमा छु, त्यस्तो केही पनि रिटर्न आएको पनि त्यस्तो केही छैन, र सबै चाहिँ मलाई चाहिँ के लाग्छ भने हेल्दी फुडले एकदमै बेसी राम्रो गर्यो, र हेल्दी फुडलाई चाहिँ त्यही भएर म सबैलाई यही सजेस्ट गर्छु कि हेल्दी फुड चाहिँ खानु जरुरी रहेछ लाइफमा भन्ने सजेस्ट गर्छु म्याम। म चाहिँ त्यहीबाट प्रेरित भएको, हेल्दी फुड चाहिँ राम्रो गर्ने रहेछ हाम्रो स्वास्थ्यलाई, पहिलेदेखि मैले हेल्दी फुड खाएको भए यो रोग पनि पछि अब बुढेसकालमा देखा पर्थ्यो होला जस्तो लाग्छ मलाई चाहिँ।

0: சீரியஸ் கோர்கா ரேடியோ.
1: कोलोरेक्टल क्यान्सर भन्नुभयो तपाईँले, होइन, यो चाहिँ विशेष गरेर
2: हाम्रो चाहिँ ठुलो आन्द्रा र सानो आन्द्रा भन्ने हुन्छ. ठुलो आन्द्रामा चाहिँ हो,
1: श्रोताहरू, पेट दुखेर चाहिँ जानुभएको थियो होला, होइन, डक्टरकोमा.
2: पेट दुखेर भन्दा पनि म्याम के भएको थियो भने अब टिसामा चाहिँ अब ब्लडहरू देखिने टाइम टाइममा चेकअपहरू पनि डिफ्रेन्ट हस्पिटलहरूमा त गराइरहेको, नर्मल हस्पिटलहरूमा. अब उहाँहरूले चाहिँ अब त्यही त हो, अब इन्स्ट्रुमेन्टहरू नभए पछाडि त्यही हो पायल्स भनेर ऊ गर्नुभयो कि पायल्स भनेर चाहिँ सस्पेक्ट गर्नुभयो. नर्मल हस्पिटलहरूमा जाँदाखेरि जहाँ चाहिँ मेसिनहरू नभएको ठाउँमा, किनभने हाम्रो चाहिँ यस्तो छ कि म्याम, हाम्रो यता गाईघाट उदयपुर भन्ने बित्तिकै हजुरको अलिकति अविकसितै ठाउँ हो. यता चाहिँ हस्पिटलहरू भयो, अलिकति हस्पिटलहरू छैन. हस्पिटल छ तर कस्तो छ भने ज्वरो खोकीहरूको लागि चाहिँ ठिक हुन्छ, तर नर्मली अब सिरियस केसहरू जस्तै कि इन्डोस्कोपी गर्ने मेसिन छैन.

0: कोलोनोस्कोपी गर्ने मेसिनहरू छैन, अनि त्यो भएर चाहिँ अब मैले चाहिँ यता मलाई त यता सजिलो भयो हस्पिटल, र मैले सुरुमा अब नर्मल मलाई त्यस्तो देखा परेपछि मैले हाम्रो उदयपुरमा गएँ हस्पिटल, अनि त्यहाँ त अब डक्टरहरूले यो सस्पेक्ट गर्नुभयो कि अब यत्रो 21 वर्षको मान्छेलाई क्यान्सर हो भनेर त कसैले पनि प्राय सुरुमै उ गरिहाल्नु हुँदैन रहेछ कि, सस्पेक्ट गर्नु हुँदैन रहेछ, नर्मली पाएछ भनेर भन्नुभयो मलाई पनि। अनि मैले पनि अब त्यही त सोचेँ अब यत्रो ठुलो रोग त कसैले पनि सोचिँदैन आफूलाई भएको छ भनेर, नसोचेकै पुरै लाइफमा चाहिँ अनप्रिडिक्टेड हुँदो रहेछ कि, पुरै त्यस्तो भइदिने। अनि त्यहाँदेखिको यताबाट पनि मैले धेरै उपचारहरू धेरै हस्पिटलहरू गएँ नर्मल हस्पिटलहरूमा, उहाँहरूले चाहिँ पाएस भनेर सस्पेक्ट गरेर दबाईहरू दिने घर पठाइदिने गर्नुभयो, अनि म घर आएँ। अनि त्यस पछाडि पछिबाट चाहिँ मलाई चाहिँ कति ब्लड त त्यस्तो त नर्मली भइरहेको थियो, 3-4 वर्षै भइसकेछ अलिअलि ब्लड आउने, तर रेगुलर होइन, 5 महिनामा 1 चोटि 3 महिनामा 1 चोटि त्यसरी हुन्थ्यो दिशामा, जस्तै कि दिशामा चाहिँ फ्रेस खालको ब्लडै आउँथ्यो तर धेरै होइन थोरै थोरै आउँथ्यो, पेन पनि नहुने, पेटमा पनि दुख्नु पोल्नु केही नहुने, नर्मली त्यही ब्लड मात्रै आएको सङ्खाले चाहिँ आफूलाई के भयो भनेर एउटा जिज्ञासा हुन्छ नि मनमा डर, त्यसको लागि मात्रै म चाहिँ नर्मल हस्पिटलहरूमा जान्थेँ, अनि उहाँहरूले अब पायोस् भनेर पठाइदिनुहुन्थ्यो दबाई दिएर। अनि पछि त्यस्तो त्यस्तै हुँदा गएपछि पछि एकचोटि चाहिँ मलाई साह्रै पाऱ्यो, के कसरी साह्रो पाऱ्यो भन्दाखेरि अलिक कन्स्टिपेसन भयो, अनि कन्स्टिपेसन भए पछाडि चाहिँ म गएको ठुलो हस्पिटलमा, अनि त्यस पछाडि चाहिँ उहाँबाट चाहिँ कोलोनोस्कोपी थ्रु चाहिँ अब डक्टरहरूले पत्ता लगाउनु भएको म्याम।
1: हजुर हजुर, कुन हस्पिटलमा चाहिँ ट्रिटमेन्ट गर्नुभयो तपाईँले?
0: मेरो चाहिँ मैले चाहिँ प्राइभेटमै गरेको हो, किनभने अब मेरो केस त कस्तो थियो भने त्यही त हो, अब 7 मन्थ जति नै भइसक्यो त्यो हार्ड कन्स्टिपेसन भएको, मलाई चाहिँ मेरो चाहिँ एकदमै क्रिटिकल सिचुएसन थियो, अनि जुन सिचुएसनमा चाहिँ अब त्यही त हो सरकारी हस्पिटलमा गयो भने अलिकति ढिलो हुने प्रोसेस होइन, अनि हामी सुरुमा त सरकारीमा गयौँ, सरकारीमा पनि गएको थियौँ, तर त्यहाँ चाहिँ अब त्यही हो त्यतिखेर खोइ के समथिङ बन्द थियो, 1 हप्ता कि 14 दिन कति दिनको लागि बन्द हुने भन्नुभयो, अनि त्यति बेरसम्म पनि मेरो चाहिँ स्थिति पनि त्यस्तो थिएन कि एकदमै क्रिटिकल थियो, अनि म चाहिँ अब फास्टै गराउने छिटै गराउने भनेर हामी चाहिँ प्राइभेटमा गयौँ, र सुरुमा चाहिँ मेरो रोग पत्ता लागेको चाहिँ नर्विक इन्टरनेसनल हस्पिटलमा पत्ता लागेको हो, अनि त्यस पछाडि बायोप्सीको थ्रु बायोप्सीको रिपोर्ट पनि बाहिर इन्डियातिर कता पठाउनु हुँदो रहेछ, अनि 1 हप्ता जति लागेको थियो बायोप्सीको रिपोर्ट आउन, अनि त्यस पछाडि उहाँहरूले भन्नुभयो कोलोरेक्टल क्यान्सर छ भनेर भन्नुभयो, र हामीलाई चाहिँ सुरुमा त अब भनौँ न त्यस्तो हो जस्तै लागेन, अनि हामीले अब अरू हस्पिटल पनि गयौँ, अनि त्यस पछाडि अरू हस्पिटल पनि सरकारीमा पनि गएर देखायौँ, अनि उहाँहरूले भन्नुभयो यो हो रियलै हो भनेर भन्नुभयो पछाडि चाहिँ हामीले अब कता फास्ट हुन्छ त्यही उपचार गर्ने विचार गऱ्यौँ, र हामीले चाहिँ रोग देखा परेको चाहिँ नर्विक इन्टरनेसनल हस्पिटलमा हो, र हामीले उपचार गरेको चाहिँ यता मेडिसिटी हस्पिटलमा गरेको हो।
1: जे होस् डिटेलमा भनिदिनु भयो सजना बहिनी, त्यसको लागि थ्याङ्क यू सो मच, किनभने कस्तो हुन्छ भने नि हामीलाई थाहा हुँदैन नि त, अब स्टुलमा ब्लड देखिन साथ हामी पाइल्स भयो भन्छौँ, कन्स्टिपेसनले गर्दा हो भन्छौँ, माइनर हो यो केही होइन भन्छौँ, होइन पानी खाउन भइहाल्छ भन्ने हुन्छ, होइन तपाईँले यो जुन चाहिँ डिटेलमा भनिदिनु भयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद, किनभने कतिलाई प्रब्लम भइरहेको हुन्छ हुनसक्छ, होइन उहाँहरूले सुन्नुभयो भने एकदमै राम्रो हुन्छ। अब तपाईँको होम मेड फुड तर्फ आऊ अब, होइन अब अनलाइन बिजनेस त छँदैछ तपाईँको, त्यतातिर कतिको मान्छेहरूले बनाउन गाईघाटको मान्छेहरूले कतिको चाहिँ रुचाउनु हुँदैछ, रुचाउनु पर्छ पनि, किनभने केटाकेटीलाई बेसी जङ्क फुडहरू दिएर त अब एउटा उदाहरण तपाईँ नै हुनुहुन्छ है, त्यसले गर्दा तपाईँलाई देखेर तपाईँको उदाहरण देखेर कस्तो मान्छेहरूले कस्तो प्रकारले लिएको छ तपाईँको यो होममेड फुडलाई त्यहाँनिर गाईघाटमा?
0: हाम्रो यता गाईघाटमा पनि अब एकदमै पोजिटिभ रिभ्युज नि छ, हाम्रो चाहिँ घर चाहिँ यता गाईघाट एरियाको बजार एरियामै पर्छ, त्यही भएर हामीले चाहिँ बजार एरियामै परेको हुनाले हामीले चाहिँ सटरहरू लिएको छैनौँ, हामीले घरमै पसल खोलेको छौँ, अनि घरमै आउनुहुन्छ हाम्रो चाहिँ लिनको लागि, र रिभ्युजहरू चाहिँ एकदमै राम्रो भयो भनेर फेरि पनि आइरहनु भएको छ, र हाम्रो यता कस्टमरहरू चाहिँ हेर्ने नै हो भने हाम्रो गाईघाटमा पनि अब त्यति अब पपुलेसन त अलिक कमै छ, तर कस्टमरहरू चाहिँ हाम्रो बाहिरकै धेरै हुनुहुन्छ गाईघाटको हेरी चाहिँ, तर गाईघाटमा पनि नआउने चाहिँ

0: You just heard the azan, or the call for Isha, or the evening prayer. The Prophet, peace be upon him, said, "The prayer in congregation is 27 times better than the prayer offered by a person alone." Related by Imam al-Bukhari and Muslim, according to Ibn Umar.
1: And now for your guide, the next prayer time will be Subuh tomorrow morning at 4:44 a.m. Prayer times are based on the Brunei Mara and Temburong districts. If you're in the Tutong district, add 1 minute, while for those in the Black district, add 3 more minutes. We now return into programs in Gurkali.
2: BFBS Gurkha Radio.
3: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङ को बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलेउ तपाईं घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईं अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईं कुनै घटना बिना नै घर आइपुग्नुभयो भने साँच्ची नै यो पटक तपाईं बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं
4: अब तपाईँ गाईघाटमा आउनुहुन्छ गर्मी छ तराईको गर्मी है आज अलिकति शीतल छ भन्नुहुन्छ तर अब गर्मी त्यतिकै बढेर जान्छ अब यस्तो गर्मीको मौसममा मध्ये गर्मीमा एकदम गर्मीले सताउँदाखेरिको एउटा शरबत चाहिँ कसरी बनाउने त्यो चाहिँ भन्नुहोस् न के शरबत खानुहुन्छ तपाईँहरू त्यहाँ
5: हामीले त म्याम अब त्यही हो मैले त बाहिरको जङ्क फुडहरू केही खाँदिनँ मैले चाहिँ खाने भनेको चाहिँ अब त्यही हो हुन त नर्मल मान्छेहरूलाई नमन पर्न सक्ला होइन टेस्टमा अब फरक पर्न सक्छ तर शरीरलाई जे फाइदा गर्छ त्यो चाहिँ खानुपर्ने रहेछ क्या हामीले टेस्ट भन्दा पनि मैले चाहिँ के खाने गरेको छु भने नर्मल वाटर जुन चाहिँ हामीले यो के अरे हाम्रो यो घैलामा राखिन्छ नि घैला जस्तै टाइपको
4: हुन्छ जुन
5: त्यसमा राखेको वा पानी अनि त्यसमा चाहिँ मैले चिया सिड्स लगाएर चिया सिड्स चाहिँ भनेको प्रकारको एकदमै फाइबरयुक्त खालको दाना हुन्छ त्यो चाहिँ शरीरलाई एकदमै राम्रो गर्छ गट हेल्थ पनि एकदमै राम्रो गर्छ र त्यसलाई डाइजेसनलाई पनि हाम्रो हेल्प गर्छ कि त्यसले त्यो लगाउँछु त्यो लगाए पछाडि त्यसलाई ओभरनाइट कुक गर्न दिन्छु र त्यो डबल इन साइज हुन्छ कि त्यो बबल जस्तै फुलिन्छ त्यसलाई चाहिँ लगाएर मैले दिनभरि चाहिँ मैले खाने गरेको छु म्याम पिउने गरेको छु त्यसरी
4: हजुर हेल्दी शरबत बनाउन होइन नत्र त गर्मीमा त धेरै धेरै प्रकारको शरबतहरू पाइन्छ जे होस् अब तपाईँको सजनास होममेड फुडमा एकपल्ट फेरि सर त्यहाँ पाइने खानेकुराको नाम मात्रै सर भनिदिनुहोस् न नाम मात्रै
5: म्याम हाम्रोमा चाहिँ धेरै कस्टमरहरूले रुचाइदिनु भएको र मन पराउनु भएको यो इनर्जी बल्स ड्राई नट्स प्रोटिन लड्डु जुन चाहिँ यो सबै ड्राई नट्स सिड्सले सबै बनेको हुन्छ हाम्रो यसमा टोटल 15+ आइटम्सहरूले बनाएको छौँ अनि यसमा चाहिँ अब हाम्रो त्यो भइहाल्यो अनि इनर्जी बुस्टर साथ जुन चाहिँ हाम्रो 20+ आइटम्स मिक्स गरेर बनाएको छौँ र हाम्रोमा चाहिँ फेरि के हुन्छ भने अर्डर पछाडि फ्रेस बनाउने हुनाले हाम्रोमा चाहिँ कुनै पनि सामानहरू स्टकमा राखेको पुरानो हुँदैन हामीले चाहिँ फ्रेस फ्रेस बनाएर हजुरहरूलाई पठाउने हो त्यही भएर टेस्ट एकदमै मिठो हुन्छ किनभने अब फ्रेसको त टेस्टै अलग हुन्छ त्यही भएर मिठो हुन्छ अनि हाम्रोमा यो खजुरी बिस्किट छ अनि ड्राई नट सिड्सहरू हाम्रो सबै कुरा अभाइलेबल छ जस्तै काजु बदमहरू त्यो फाल्टै र मात्रै लिनुहुन्छ भने पनि तिनीहरू पनि अभाइलेबल छ सुत्केरी मसला छ गुटपाक छ र गुटपाक सुत्केरी मसलाहरूमा हामीले अब अहिलेको हालमा अब डक्टरले मलाई जहिले पनि प्राय त्यही भन्नुहुन्थ्यो कि चिनी चाहिँ नखानु जिन्दगीभरि तपाईँले स्किप गरिदिनु भन्नुहुन्थ्यो मैले चिनीको सट्टामा चाहिँ अब कस्टमरहरूको डिमान्ड अनुसार खजुर डेट्स जुन चाहिँ फ्रुट्समा गनिन्छ खजुर डेट्स लगाएर कि त हजुर कस्टमरहरूको डिमान्डमा हाम्रोमा चाहिँ मिसिरीमा मात्रै छ मिसिरी कि त यो खजुरमा मात्रै भन्छ हाम्रोमा चिनी टोटली स्किप छ कुनै पनि इन्ग्रिडियन्टहरूमा चिनी हाम्रो हुँदैन गुड पाक छ हाम्रो खुवा बन्छ मिल्कको खुवा दुधको खुवा बन्छ हाम्रोमा अरू पनि आइटमहरू जस्तै कि आलसको छोप आलस चाहिँ एकदमै राम्रो हुन्छ शरीरको लागि आलसको छोप हामीले बनाउँछौँ अनि त्यसै गरी हाम्रो अरू पनि आइटमहरू छ, जस्तै कि हाम्रो यो गुदको लड्डु, गुदको लड्डु पनि बनाउँछौँ हामीले, तिलको लड्डु पनि बनाउँछौँ।
4: हजुर हजुर, जे होस् हेल्दी फुडहरू जति सबै बनाउनु हुँदो रहेछ, विशेष गरेर चाहिँ अर्डर आएपछि बनाउनु हुँदो रहेछ, त्यो चाहिँ एकदमै राम्रो होइन। पुरानो बेच्नुभन्दा न त पुरानो अब कति दिन अघि बनिएको प्याक गरेर राखिएको हुन्छ पसलतिर चाहिँ होइन। जे होस् खुसी लाग्यो आज तपाईँसँग कुराकानी मात्रै गर्नु पाउँदा पनि, कुनै समयमा भेट पनि लेखिएको होला होइन सजना बहिनी?
5: हजुर हजुर,
4: हजुर
5: साफ खबर दिनुभयो र यसरी नै मेहनत गर्दै गए भने अब पछि पछि ठाउँ ठाउँमा ब्रान्च पनि खोल्ने सोच त छ, तर सोच मात्रै सोचेर हुँदैन, किनभने धेरै यसमा मेहनत पर्छ।
4: हजुर हजुर, अनि अब आजको नारी सुन्दै हुनुहुन्छ हाम्रो श्रोताहरूले होइन, हाम्रो तपाईँको विशेष गरेर सजनाज होममेड फुड को बारेमा कुरा गऱ्यौँ, गाईघाटको बारेमा तपाईँको विशेष गरेर यो पाटो त मैले सोचेकै थिइनँ, अघि पनि भने मैले होइन, तपाईँको यो क्यान्सर पीडित हुनुहुन्छ, क्यान्सर सर्भाइभर हुनुहुन्छ भन्ने कुरा त मलाई थाहै थिएन, अचानक आज तपाईँले कुरा निकाल्नु भयो। जे होस् जे गर्नुभयो आज तपाईँले कुरा अलिकति निकालिएर अब यो होममेड फुड जुन चाहिँ तपाईँको छ त्यसको पछाडिको स्टोरी के छ भन्ने कुरामा आयो, र आजको तपाईँको यो जुन चाहिँ कुरा सेयर गर्नुभएको छ त्यहाँबाट चाहिँ भनौँ हाम्रो धेरै श्रोताहरूले केही न केही सिक्नुहुन्छ होला, नोट गरेर राख्नुहुन्छ होला भन्ने मलाई आशा छ। अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ सजना बहिनी, सजना नाम पनि कति राम्रो, सजना कसले राखिदिनु भएको नाम चाहिँ?
5: मेरो फादरले।
4: ओहो, बाबा आमा के गर्नुहुन्छ?
5: मम्मी चाहिँ हाउस वाइफ हो, हाम्रो मम्मी चाहिँ घरमै अब कामहरू त हाम्रो मम्मीको त्यही घरमै हो, अब तर हाउस वाइफ भनिन्छ, तर हाउस वाइफको पनि धेरै काम हुन्छ,
4: सबैभन्दा धेरै काम हाउस वाइफको।
5: त्यो भएर मलाई चाहिँ होइन अब मम्मी र बाबा कम्पेयर गर्दाखेरि कसले धेरै होइन मेहनत गर्नुभयो त लाइफमा भन्दा चाहिँ मलाई चाहिँ बराबर इक्वालिटी जस्तै लाग्छ कि।
4: हजुर हजुर,
5: अब मम्मीको पनि उत्तिकै मेहनत छ, हामीलाई यत्रो पढाउनु भयो, ठुलो बनाउनु भयो, हाम्रो यति धेरै केयर गर्नुभयो, र स्पेसली म बिरामी हुँदा मलाई यति धेरै केयर गर्नुभयो, अनि बाबा चाहिँ विदेशमा हुनुहुन्छ, कतारमा हुनुहुन्छ।
4: ए हजुर हजुर हजुर, जे होस् हाम्रो सजनाको बाबा उहाँको नाम के हो?
5: हेमन्त राई।
4: हेमन्त राईजी, तपाईँको छोरी सजना एकदमै स्ट्रङ हुनुहुँदो रहेछ, उहाँ एकदमै आँट भएको केटी हुनुहुँदो रहेछ, सानै उमेरमा क्यान्सरलाई जितेर चाहिँ उहाँले आफ्नै बिजनेस खोलेर एउटा यो सेवाको काम पनि गर्दै हुनुहुन्छ, र हेमन्त राईजी तपाईँलाई पनि बधाई छ। र अब सजना बहिनी, सजना राई, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ अन्तमा?
5: अन्तमा म के भन्न चाहन्छु भने, सबैभन्दा सर्वप्रथम चाहिँ म के भन्न चाहन्छु भने, म जस्तै बिरामीहरू होइन, अहिले त क्यान्सर त यति धेरै बिगबिगे भइरहेको छ, क्यान्सर लागेको मान्छेहरू पनि हजुरहरू कोही हुनुहुन्छ भने चाहिँ हजुरहरूले कहिले पनि हिम्मत नहार्नु होला, मनलाई होइन कहिले पनि नअत्याउनु होला, अब मेरो जिन्दगी सकियो, अब मैले केही गर्न सक्दिनँ जिन्दगीमा भनेर त्यस्तो नसोच्नु होला। जिन्दगीमा मबाट पनि केही हजुरहरूले प्रेरित हुनुहुन्छ भने म एकदमै बेसी खुसी हुनेछु होइन, यो कुराले हजुरहरूले पनि कहिले पनि हिम्मत नहार्नु होला, रोग भनेको सबैलाई लाग्छ, निको पनि भइन्छ, हजुरहरूले सिर्फ हिम्मत नहार्नु होला, एकदमै बेसी हिम्मत गर्नुहोला भन्न चाहन्छु। र अरू सबै दर्शक मलाई सुनिरहनु हुने अरू सबैजना दर्शकहरूलाई म के भन्न चाहन्छु भने, हजुरहरूले पनि मैले अब सानो बिजनेस भए पनि स्टार्ट गरेको छु, हजुरहरूले यति धेरै साथ सपोर्ट दिनुभएको छ, धेरैजनाले त मलाई साथ सपोर्ट दिनुभएको छ, र हाम्रो साथ सपोर्ट मात्रै नभएर हाम्रो फुडलाई मन पराइदिनु भएको छ होइन, मन पराएर त हजुरहरूले फेरि डबल डबल फेरि अर्डर गरिदिनु भएको छ, त्यसको लागि हजुरहरूको साथ सपोर्टको लागि म धेरै धेरै धेरै धन्यवाद भन्न चाहन्छु हृदयदेखि नै, मेरो हृदयदेखि नै, र हजुरहरूले आउँदो दिनहरूमा पनि होइन मैले केही गर्छु भनेर सोचिरहेको छु, र पछि केही गर्न सकेँ भने म जस्तै दुखीहरूलाई होइन बिरामी मान्छेहरूदेखि लिएर आजै अशक्त मान्छेहरूलाई पनि म पछि केही भविष्यमा गर्ने नै छु, सकेसम्म सपोर्ट हेल्प गर्नेछु मबाट सकेको जति, र हजुरहरूले यसरी नै साथ सपोर्ट कहिले पनि नछोड्नु होला, सधैँ साथ सपोर्ट दिनुहोला मलाई, र मेरो सानो भए पनि मैले बिजनेस स्टार्ट गरेको छु, हजुरहरूले साथ सपोर्ट दिइरहनु होला भन्न चाहन्छु।
4: हजुर, श्रोताहरू सुनिहाल्नु भयो, साथ सपोर्ट सबैलाई एकअर्कामा चाहिन्छ, हामी सबैलाई हाम्रो सजनालाई यसो साथ दिनुहोला। नेपाल छुट्टी आउँदाखेरि गर्दाखेरि चाहिँ यसो गाईघाटतिर लाग्नुभयो भने यो सजनास होममेड फुडमा गएर यसो हेल्दी हेल्दी खानेकुराहरू भनौँ लिएर जानुहोला. जे होस् सजना, आज समय दिनुभयो, आजको नारीमा धेरै कुराहरू राखिदिनु भयो होइन, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद र अल द बेस्ट.
5: थ्याङ्क यू सो मच म्याम, हजुरले पनि समय दिनुभयो होइन. मेरो जस्तो भए पनि मेरो स्टोरी होइन, मलाई कसैले मेरो स्टोरी सुनेर थोरै पनि प्रेरित हुन्छ भने म यतिमै धेरै खुसी हुनेछु म्याम. अनि अर्को भनेको म अर्को कुरा चाहिँ के जान चैतन्य फैलाउँछु भने, जस्तै कि अब मैले जसरी नर्मल कुरा सोचेँ यस्तो त हुनै सक्दैन भनेर मैले सानो स्टुलमा अब ब्लड आउँदा पनि मैले इग्नोर गरेँ. हजुरहरूले कसैले पनि यसरी इग्नोर नगरिदिनु होला. नर्मल होल बडी चेकअप चाहिँ प्रायः हामीले 3-3 वर्षमा प्रायः गराउनै पर्ने रहेछ भन्ने मैले मेरो लाइफको स्टोरीबाट चाहिँ मैले लेसन मैले यो पाएँ. हजुरहरूले पनि यस्तो केही समस्या देखेर परिरहेको छ भने हजुरहरूले इग्नोर नगरिकन त्यसमा चाहिँ एकचोटि फुल बडी चेकअप अथवा त्यो केसमा चाहिँ चेकअप चाहिँ गराउनु होला. कुनमा चाहिँ समस्या भइरहेको छ हजुरहरूलाई त्यो कुरामा चाहिँ इग्नोर नगरिकन चेकअपहरू गराउनु होला त्यति भन्न चाहन्छु.
4: हस्, थ्याङ्क यू सो मच सजना, थ्याङ्क यू. आजको समयको लागि धेरै धेरै धन्यवाद दिँदै छुटाउँ अब है. थ्याङ्क यू एन्ड बाई.
5: बाई
4: बाई. हजुर श्रोताहरू, हाम्रो सजना राईजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति, आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. आजलाई भने म सुसन बालालाई आके दिनुहोस्. नमस्ते, बाई.

FM, online, apps तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो BFPS गोरखा रेडियो हो।